गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु मा गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ गुरु अ